नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा एकैसाथ सर्वाधिक समयको लागि शासनको दायित्वमा रहेका प्रधानमन्त्रीको रूपमा परिगणित भएका छन्। 2014 सनको 26 मेमा प्रधानमन्त्री रूपले पहिलो पल्टको निम्ति दायित्वभार ग्रहण गरिया श्री मोदीले आज यो विशेष कृतित्व अर्जन गर्न सक्षम भएका छन्। श्री मोदीले कृतित्व अर्जनको क्षेत्रमा पूर्वको प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको अभिलेख पनि भङ्ग गरेका छन्। प्रयात प्रधानमन्त्रीले 1952 सनको मे महिनामा निर्वाचित प्रधानमन्त्री रूपले पहिलोपल्ट निम्ति दायित्वभार ग्रहण गरेका थिए। 1964 सनको 27 मेमा मृत्युसम्म उहाँ प्रधानमन्त्रीको दायित्वमा थिए। उतातिर मोदी सरकारको 12 वर्ष सम्पूर्ण भएको साथै प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा एकैसाथ धेरै समयको लागि शासनको दायित्वमा रहेका निर्वाचित प्रधानमन्त्रीको रूपमा परिगणित हुने कृतित्व पालन गर्दै एनडिएले आज नयाँ दिल्लीमा एउटा बैठकको आयोजना पनि गरेका छन्। राजहुवा शिक्षा खण्डको मान 2024-25 शिक्षा वर्षमा द्वादश स्थानमा उन्नीत हुने भएको छ। केन्द्रीय शिक्षा मन्त्रालयले प्रत्येक राज्यको तथ्य र आधारमा भर्खरै प्रकाश गरेको पर्फर्मेन्स ग्रेडिङको सूचीमा असमका शिक्षा विभागले पूर्वको स्थानबाट द्वादश स्थानमा उन्नीत भएको छ। शिक्षा मन्त्री डाक्टर रनोज पेगुले हिजो यस विषयमा पत्रकारहरू अघि प्रकाश गर्दछन्। उहाँले भन्छन् कि सरकारले आगामी 2 वर्षभित्र राज्यको विद्यालय खण्डलाई देशभित्र 10 स्थानलाई उन्नत गर्नलाई लक्ष्य लिएर कार्य सुरु गरेका छन्। केन्द्रीय सरकारले प्रकाश गरेका सूचीमा चण्डीगढ पहिलो, पन्जाब दोस्रो र केरलम तेस्रो स्थानमा छ। उल्लेख छ कि पुनर्शिक्षा मन्त्रीको दायित्वमा लाभगरिया डाक्टर पेगुले आगामी समयको निम्ति

शिक्षा विभागको कर्मसूची प्रस्तुति गरेका सन्दर्भमा हिजो पर्यालोचना बैठकमा मिलित हुन्छन्। राज्य कर्मचारीले आगामी जुलाईबाट 2% अतिरिक्त मरगीय बानस लाभ गर्ने छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले घोषणा गरेका छन्। मुख्यमन्त्रीले सामाजिक माध्यमलाई यो कुरा उल्लेख गर्दै भन्छन् कि सरकारले यो सिद्धान्तद्वारा 8 लाख भन्दा धेरै राज्य कर्मचारी र पेन्सनर लाभान्वित हुनेछन्। राज्य सरकारले अतिरिक्त 2% मरगीय बानस दिने सिद्धान्त ग्रहण गरेपछि सरकारले कर्मचारीको मरगीय बानस वर्तमानको 58%बाट 60%सम्म बढौती हुनेछ। उल्लेख छ कि मन्त्रीसभाको भर्खरैको बैठकमा राज्य कर्मचारीको मरगीय बानस बढौतीको सिद्धान्त लिएको छ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। जुबिन गार्गको रहस्यजनक मृत्युको मामलामा न्यायाधीश शर्मिला भुइँयाको फास्ट ट्रेक अदालतले आज पुनर्5 जना मानिसको साक्ष्य ग्रहण गर्दछन्। समयको अभावको लागि हिजो साक्ष्य प्रदान गर्न नसकेका बेबी बोराले आज फास्ट ट्रेक अदालतमा बिहान साक्ष्य प्रदान गर्छिन्। सरकारी पक्षको साक्ष्य हिसाबले बिरिन्ची बोरा, प्रभाकर फुकन, अनुज कुमार वैश्य र राजा असमले आज साक्षी प्रदान गर्नेछन्। उतातिर गुवाहाटी उच्च न्यायालयले जुबिन गार्गको मृत्युको मामलामा अभियुक्त सिद्धार्थ शर्माको जामिन आवेदन सन्दर्भमा 19 जुनभित्र केस डायरी दाखल गर्नलाई निर्देशन दिएको छ। अभियुक्तको जामिन आवेदनको सुनानी ग्रहण गरेर हिजो न्यायालयका न्यायाधीश मिताली ठाकुरियाको विचारपीठले केस डायरीसित अदालतमा मामलाको सबै नथिपत्रहरू दाखिल गर्न निर्देश दिएका छन्। भारतको पुरुष ए दलले श्रीलङ्कामा चलिरहेको एक दिवसीय ए सिरिज क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतले श्रीलङ्कालाई 8 रनले पराजित गरेका छन्। रङ्गिरी दमुला अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले पहिली ब्याटिङ गर्दै 50 ओभरमा 6 विकेट गुमाएर 277 रन बनाएका थिए। भारतको लागि ऋतुराज गायकवाडले 101 रन र कप्तान तिलक वर्माले 60 रन बनाए। श्रीलङ्काका मोहम्मद सिराजेलले 2 विकेट र जवाबमा घरेलु टोलीले 7 बल बाँकी रहेको 269 रनमा सबै विकेट गुमाएका छन्। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोतावृन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो गीत कार्यक्रम। कार्यक्रममा आज प्रस्तुत छ एनाअनुसार छनौटे गीतहरू, अर्थात् मलाई मनपर्ने गीतको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत हामी प्रस्तुत गर्न जाँदैछौँ यो पहिलो गीत प्रदीप कुमार शर्माको स्वरमा।